0: क्या कहा त्रिकोणी
1: तो चुको FM
2: फकाथाकी इतोको कियो तारिंगा पकारु
3: कोतेनाई फकाथाकी कहांगा यातु किते तंगा कोरे फकारोमो किते तिनो नाको ओंगा कोरेरो एकियाना कियाया क्या आता फकारोमो
2: इतोको कियो तारिंगा पकारु
0: क्या कहा त्रिकोणी
1: तो चुको FM.
4: You're listening to 99.5 and 97.5 Tautoko FM.
0: Manako.
5: Kia hiwara tō tātou pai kōrero o Manako I tēnei tau e 2026. Hopo haturua wāinga tēnei, e hautu ana I tō tātou kōtaka I ngā rā o te wiki. Kaua e ware ware ki te hia rongo ki ngā kōrero nei tēnā toro atu ki te pai tukutuku o Aotea News, he reira ngā hopukanga nei e iri ana. Hui te ora, hui te māramatanga, hui e, tā iki e.
0: Ko te manako o te hihiritanga kia oho, kia maiani, kia marama.
5: Nā koinei te wiki whakamutunga, koinei te rā whakamutunga o te nohanga o tēnei kāwanatanga, hei kāwanatanga. Nā, e kia nei kā rewa te whare. Anō reira, hei whakakōrero I e te hio ngā kaupapa e kōkirihi ana I te rōpū kākāriki I tēnei wānei, ka mihi rā ki te kaiarataki takirua ki